0: on 1413 AM, DAB+, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंग हार रोड ब्रेडफोर्ड में
5: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
6: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
5: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड रोड फेस्टिवल
5: ब्रेडफोर्ड एजन रेडियो द ऑफिशियल मीडिया पार्टनर
6: आप भी
5: जरूर आइएगा उफ, कितनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंटीपर ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: फॉर क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
8: दूल्हे का सेहरा सुहाना लगता है
9: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD88DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड 3
9: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
6: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
9: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
10: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
11: हिसाबे उम्र का इतना सा गोशवारा है तुम्हें निकाल के देखा तो सब खसारा है मैं मूत्र अकाउंटेंट जी हाँ छोटे से छोटे टैक्सी अकाउंट से लेकर बड़ी से बड़ी कंपनी के अकाउंट्स बनवाने के लिए काबिल एतमाद नाम मैं मूत्र अकाउंटेंट ऑडिट एंड अकाउंटेंसी टैक्सेशन VAT बुककीपिंग पेरोल फंडरेजिंग कंपनी फॉर्मेशन मॉर्गेजेस अकाउंट्स के किसी भी मसले के लिए ना हो परेशान क्योंकि आपकी मुश्किल करेंगे आसान मैं मूत्र चार्टर्ड सर्टिफाइड अकाउंटेंट मैं मूत्र ग्रेट हॉटन रोड ऑन ब्रैडफोर्ड 424453
0: Bradford Asian Radio. Call the studio now, 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio. Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian radio. Bradford Asian Radio. Our voice, your choice.
12: Bradford Asian Radio 1413 AM par Moses Samainagram aapke liye Juma Green ki nishriyat jari ho sai الحمدللہ رب العالمین. ہماری ویب سائٹ bradfordasianradio.co.uk اور اسٹوڈیو ٹیلی فون نمبر 01274306677 ہے جی, اور دوسرا ہمارا نمبر 07800599563. اس وقت میں آپ کے سامنے جو آج دعاؤں کا اہتمام کیا گیا ہے, یہ قرآن پاک کے پارہ نمبر 2 ہے یہ ہمارے پاس, اور البقرہ کی آیت نمبر 201 ہے. آیت مبارکہ ہے, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. ترجمہ ہے اس کا کہ اے ہمارے رب, تو ہمیں دنیا میں بھی بھلائی عطا فرما اور آخرت میں بھی بھلائی عطا فرما, اور تو ہمیں دوزخ کے عذاب سے بچا لے. آمین ثم آمین یا رب العالمین. دیکھیں یہ دعا کس نے سکھائی ہے ہمیں, دیکھیں دعا اللہ تعالی ہمیں سکھا رہا ہے سبحان اللہ. تو پھر دعا کی فضیلت و اہمیت جو ہے وہ اور بھی بڑھ جاتی ہے. یہاں پہ ایک جو ہے, اس سے پہلے ایک اور جو میرے پاس دعا ہے قرآن پاک کی, یہ پارہ نمبر یہ بھی 1 کی سورہ بقرہ کی آیت مبارکہ ہے 127 سے لے کر 128 تک, یہ میرے پاس دعا ہے اللہ رب العزت کے ہاں قرآن پاک میں. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, ربنا تقبل منا انک انت السمیع العلیم, ربنا واجعلنا مسلمین لک ومن ذریتنا امتا مسلمتا لک وارنا مناسکنا وتب علینا انک انت التواب الرحیم. بشی معاف فرمائے. ترجمہ ہے جی, اے ہمارے رب, تو ہماری طرف سے قبول فرما, یقیناً تو سننے والا علم والا ہے. اے ہمارے رب, تو ہمیں اپنی تابعداری کرنے والا بنا اور ہماری اولاد میں سے بھی اپنی تابعدار امت بنا, اور ہم کو ہمارے حج کے احکام سکھا اور ہماری توبہ قبول فرما, یقیناً تو توبہ قبول کرنے والا نہایت رحم والا ہے. سبحان اللہ. یہ آپ کو پتا ہے کہ حضرت ابراہیم اور حضرت اسماعیل علیہ السلام باپ بیٹا جو ہے وہ جب خانہ کعبہ کی دیواریں جو ہیں وہ بلند فرما رہے تھے, تو ساتھ یہ دعا فرمایا, اے رب تو ہماری طرف سے اسے قبول و منظور عطا فرما, قبول فرما. سبحان اللہ. تو یہ دعاؤں کا سلسلہ جو ہے, دیکھیں رب کریم نے ہمیں سکھا دیا ہے سبحان اللہ. اور یہ حضرت باپ بیٹا جو ہے اللہ تعالیٰ سے ساتھ ساتھ خانہ کعبہ کی دیواریں بلند فرما رہے ہیں, اور یہ بھی ایک پورا ماشاءاللہ بیان ہے جس کے اوپر حج کے دنوں میں بھی ماشاءاللہ آپ کے ساتھ گوش گزار کیا, اور اس کے علاوہ بھی وقتاً فوقتاً آپ کے پاس میں نے اس کے سلسلے میں, اور اگر کہیں پھر جب انشاءاللہ العزیز موقع ملا تو اس پہ وضاحت کریں گے. تو پھر یہ جو آیت مبارکہ ہے کہ ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار, اس آیہ مبارکہ اور اس دعا کی روشنی میں ہمیں یہ پتا چلتا ہے کہ ہم اللہ تعالیٰ سے دنیا کی بھی بھلائی مانگے اور آخرت کی بھی, ٹھیک ہے نا. تو وہ قادر مطلق ہے, وہ دونوں جہانوں کی بھلائیاں دینے والا ہے. اور پھر بارہا اللہ پاک نے یہ بھی فرما دیا ہے کہ اللہ کے نزدیک یہ دنیا کی اہمیت جو ہے کھیل تماشا ہے, یہ تو دنیا جو ہے مکھی اور مچھر کے پار کے برابر بھی نہیں ہے, اس کی اللہ تعالیٰ کمی بیشی معاف فرمائی. یہ بھی بیان کر دیا, دنیا کی حقیقت بھی کھول دی گئی ہے تاکہ اگر یہاں پہ کسی کو نہیں کچھ مل رہا تو وہ توقعات اللہ کی نہ چھوڑے, اللہ سے امید. پھر یہ امید کے بارے میں بڑی قرآن پاک میں اللہ تعالیٰ نے ہماری رہنمائی کے لیے ہمارے جو وہ کہتے ہیں نا کہ الف تا یہ اور اے ٹو زی جو ہے وہ ہمارے مسئلے مسائل اس میں بیان کر کے ان کا حل رکھ دیا, نچوڑ رکھ دیا. ہم نے اللہ کریم سے مانگنا ہے, ڈھیروں ڈھیر مانگنا ہے. اور یہ جو آیت مبارکہ ہے یہ دعا ہے کہ صرف ہم دنیا کی زندگی میں نہ پڑھیں جو کہ ایک دھوکہ ہے, ایک کھیل, آخرت کی تیاری کرنی, آپ کیا یہ تو پھر رہبانیت تو اسلام میں ہے ہی نہیں کہ بس جی دنیا ترک کر دی اور نکل پڑے پہاڑوں میں جنگلوں میں جا کے ہم اللہ کی عبادت. تو وہ آقا نبی کریم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی حدیث پاک کا مفہوم یاد آ گیا کہ میں مسجد نبوی شریف میں ایک مہینہ عبادت کروں اس سے بہتر ہے کہ کوئی ضرورت مند کی جا کے میں کسی کی ضرورت پوری کر دوں. اللہ پاک کمی بیشی معاف فرمائے. کہ وہ تاجدار کائنات وجہ تخلیق کائنات اللہ پاک کمی بیشی معاف فرمائے. ویسے مزید اس کی انشاء اللہ تعالیٰ آپ بھی تلاش کیجئے گا سرچ اس حدیث مبارکہ کی, اور مجھے بھی اللہ تعالیٰ توفیق عطا فرمائے, میرے علم میں اور اضافہ فرمائے, ربی زدنی علما انشاء اللہ تعالیٰ, کہ اس حدیث مبارکہ کی اور زیادہ تفصیل جو ڈیٹیل ہیں ہمیں اللہ تعالیٰ اس علم سے فیض یاب فرمائے. آمین ثم آمین. تو یہ دیکھیں کہ دنیا کے معاملات کے ساتھ ساتھ اب آپ نے کسی سے حسن سلوک سے بات کر لی, یہ بھی آپ کی آخرت کے لیے تھی. آپ اپنے کام کو, اپنے کام یہاں پہ جدھر آپ کام کر رہے ہیں اس جگہ پہ ایمانداری سے کام کر رہے ہیں, ہر چیز میں آپ کے لین دین, اٹھنے بیٹھنے رکھنے سینتنے میں, گھریلو معاملات میں, ہسبینڈ وائف کا رشتہ, میاں بیوی کے علاوہ ماں باپ کا رشتہ, بھائی بہنوں کا رشتہ, ان کو ان کی باتوں کو اگنور کر دینا اور پھر کوئی جو ہے اپنے لیے محاذ ذرائعیاں نہیں کھڑی کر لینا, ارد گرد بہت کچھ لگا, باہر جاؤ تو یوں آپ یقین کریں کہ واقعی اللہ پاک نے جو کہوں عورتوں کے لیے بالخصوص فرمایا کہ آپ گھروں میں ٹھہری رہو. بہت ہی خوبصورت یہ بیان ہے اللہ پاک کہ نماز پڑھو, زکاۃ دو, اللہ پاک کمی بیشی معاف فرمائے. تو یہ معزز سامعین کرام, یہ ہمارے پاس نقطہ جو ہے اس سمجھ میں آ جاتا ہے کہ ہمارے جو ارد گرد معاملات لگے ان کو حسن سلوبی سے کہتے ہیں نا نبانا نپٹانا, یہ بھی آخرت کی تیاری ہے. اس کے لیے کوئی مخصوص آپ کو نہیں کہ بس دنیا داری چھوڑ دی, قطع تعلقی چھوڑ دی, اور صلہ رحمی کے اوپر جتنا اللہ رب العزت کی میں پڑھتی ہوں آیات مبارکہ, جتنی احادیث مبارکہ, یقین کرے کہ مجھے خود سے بھی ڈر لگنے لگ جاتا ہے. دیکھیں معاملات ہر کسی کے ساتھ لگے ہوتے ہیں, وہ بلکہ وہ کہتے ہیں اپنوں ہی نے, تو یہ آپ کے ساتھ پہلے بھی بہت معاملات یہ ہو چکے ہیں کہ جی انہوں نے دکھ دیا یہ دیا. اب انفرادی ہم کسی سے بھی نہیں یہ نہیں کہہ سکتے کہ جی مجھے اس سے سن لیں, وہ اس کی اس سے بھی بڑی داستان, یہ ایسے وہ ایسے. ان سب معاملات کو اللہ پاک کی خوشنودی کے لیے مٹا دینا, اس کا نام ہی صلہ رحمی. اور وہ کہتے ہیں نا کہ وہ تو پھر عدلے کا بدلہ ہوگا کہ اس نے میرے ساتھ بہت اچھا سلوک کیا, میں بھی بہت اچھا کر رہی ہوں. جو آپ کے ساتھ بگاڑے آپ کے ساتھ, دیکھیں نا جو آقا نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی حدیث پاک کا مفہوم ہے کہ جو تجھے محروم رکھے اسے عطا کر, جو تجھے توڑے اسے جوڑ. اور پھر واقعی یہ جو عمل ہے نا, اوئے ہوئے, میں کہتی ہوں جس نے اس پہ عبور حاصل کر لیا نا, دلوں سے اپنے نفرت کینا بغض حسد ناد دشمنی دور کر لی نا, وہی مراد پا گیا دنیا کی بھی اور آخرت کی بھی. ہاں یہ ضرور ہے کہ بعض اوقات ہمارا موقف بھی درست ہوتا ہے, ہم درست ہوتے ہیں, لیکن ہم کسی فتنہ فساد لڑائی جھگڑے کی وجہ سے ایک سائڈ پہ ہو جاتے ہیں, یہ علیحدہ بات ہے. میں کہتی ہوں بھائی آپ لوگوں کا مجھے پتا نہیں, آپ بھی دیکھیں سوچیں کہ کیا ایسا ہو سکتا ہے, لیکن میں تو یہ بالخصوص یہ سوچتی ہوں کہ جہاں بھی لڑائی کا اندیشہ ہے پیچھے رہیں تھوڑا سا. لیکن ہمارے دلوں میں کسی کے لیے محبت چاہت ختم تو نہیں ہوگی, رشتے نے تو وہیں پہ وہیں رہنا ہے. مجھے بڑی ایک خوبصورت مثال یاد آ گئی, کسی نے 20 pound کا نوٹ جو ہے وہ نیچے گرایا, اس کے اوپر اس کو مڈ میں کیچڑ میں ڈال دیا, کیچڑ میں اسے ڈالا, اور اس کے اوپر وہ کیا کہتے جوتے جیسے کہتے لگائے, اس کے اوپر پاؤں کھڑے ہو کے بعد میں اس کو نکالا تو کہتے کیا ہے یہ, کہتے 20 pound. کہتے ہیں تو پھر سٹل 20 pound یہ نوٹ ہی رہا نا, کتنی اس کے اوپر جو رشتے ہیں یہ بدل نہیں سکتے, اللہ کے بنائے ہوئے, انہوں نے وہی رہنا ہے. اگر یہ نقطے کو ہم پہچان گئے نا, اور رشتے راحت کے لیے ہوتے, سکون کے لیے ہوتے, ایک دوسرے اللہ رب العزت کے چوزن ہیں یہ رشتے, और यकीन करें मैंने ये देखा भी है पर्सनली कि अगर आपकी पर्सनैलिटी को डैमेज कर दिया जाता है, आपको बुरा भला कह के एक साइड पे कर दिया जाता है, मुआशरे का आपको वो दकीका फरोग गुजाश्त नहीं छोड़ते कि तुम मुआशरे का एक इंतहाई बस फजूल इंसान कह के एक साइड पे, वो रिश्तों के साथ आपका जिन्होंने आपके साथ ऐसा किया, फिर अल्लाह ताला उसका अजर जो है वो इंसान को देना, उसके मर्तबे भी बुलंद कर देता है, और वो जो उसको सुकून उधर से देना था, फिर वो जब रोता हुआ बिलपता हुआ इंसान बंदा बंदी अपने रब की बार में बारगाह में या करीम अल्लाह मुझे मेरे हक से महरूम, क्योंकि हक है एक दूसरे का सुकून देना, अपने बहन भाई को राहत देना, नहीं मिलती तो अल्लाह वो राहतें दे देता है, वो मकाम मर्तबा भी, लेकिन खामोशी और झगड़ा और फितना फसाद अल्लाह ताला को नहीं पसंद। यकीन करें, करके देखिएगा, जहां कहीं महरूम कर दिया गया अल्लाह ताला ने वहां पे दर्जात भी बुलंद फरमा दिए, अल्लाह ताला ने वो सकीना वो राहत उस बंदे बंदी की, वो हकदार थी बंदा बंदी, क्या हुआ जो उन्होंने महरूम कर दिया, अल्लाह ना महरूम कर, वो दे देता है, वो इतना अता कर देता है कि साहिल मांगने वाला, साहिल मांगने वाली कहती मौला तेरा करम है, तो मुझे नसीब कर ये सारी नेमते, तो इस करम के भी नहीं काबिल थी। करके देखिए कैसे होता है, शिकवे गिले जो माशरे में ये जो है ना अफरा तफरी इंतशार, आपको का किसी के साथ मामला नहीं बनता, बड़े तरीके से एक साइड पे हो जाए, इसमें आफियत है, इस बात को मद्देनजर रखते हुए कि मेरी इसमें आफियत है, मुझे अल्लाह से सिला लेना है, साइड पे हो जाए, मामलात भी सुधर जाएंगे, हमें किसी से क्या गर्ज किया, किसी से कोई ले गए तो किसी ने या किसी के ने आके हमारे घर में रिजक तो नहीं, रिजक तो राजिक तो रब है ना, ये मामलात जो मेरे खुद के साथ भी लगे हुए, हम सब इस वक्त जो महफिल से जाके बैठे और देखे कि जो दुआ हम मांग रहे हैं अल्लाह ताला से कि या अल्लाह मेरी दुनिया भी अच्छी करो, दुनिया की भी भलाई मांग रहे हैं, आखिरत की भी मांग रहे हैं, और प्रैक्टिकली क्या है हम ये सोचना है हम सब ने, प्रैक्टिकली हमारे पास बातें भी बड़ी हैं, हज भी बड़े कर लिए हैं, उम्रे भी बड़े कर लिए हैं, वाज़ो नसीहत भी बहुत कुछ है, फिर वहां बात वही आ जाती है मुझे याद कि जब कुछ लोग क्यामत के दिन जो है वो कहेंगे वो किसी अस्तग़फ़िरुल्लाह मेरा किसी के ऊपर ये, मैं तो खुद बल्कि अपने आप को भी इस कटहरे में डरती हूँ अल्लाह ताला की बारगाह में कि वो कुछ लोग ऐसे जन्नत में जा रहे होंगे लेकिन वो जिन्होंने उनको अच्छाई का हुक्म दिया हुआ होगा ना वो अल्लाह तौबा अस्तग़फ़िरुल्लाह जहन्नम की तरफ जब हांके जाएंगे तो वो कहेंगे अरे तुम तो हमें नेकी का हुक्म देते थे, और खुद वो कहते थे, वो कहने लगे कि हमने नेकी का तुम्हें हुक्म देते थे लेकिन खुद नहीं करते थे, तो ये बात हो जाती जब हम बात करते तो हमें खुद को उस कटहरे में रखना पड़ता है, फिर कहीं जाके मामलात आगे बढ़ते, अब करके देख ले ऐसा, और फिर अस्तग़फ़िरुल्लाह कि वहां पे बहुत ज्यादा ऐसे लोग जो दूसरों को, वो कहते हैं ना कि दूसरों को नसीहत खुद मामा फजीहत, ये तो एक कहावत है ना उर्दू की, और मैंने तो पहले ही कहा था कि आयशा अख्तर देना बंदे की पुत्र ही, तू खुद भी जो इतना वहां पे खुद इंसान डर जाता है, और मैं कहती हूँ भाई मैं तो वैसे एक नॉलेज शेयर कर रही हूँ, या करीम अल्लाह ये तो तू अपने कर्म में रख, अपनी कर्म से रहमत से बेड़ा पार कर दे, ये बहुत मामलात जो है बड़े नाजुक हैं, अल्लाह ताला हम सब को तौफीक अता फरमाए कि हम कारे खैर जितना भी हमारे वजूद से खैर पहुंचता है दूसरों को पहुंचाएं। हाँ लोग कह लेते हैं देखिए मैं कोई बंदा अल्लाह का कोई ऐसे काम हो तो चला है या कोई बंदी चली है या ये इसको पता ही, कोई आजजी में कोई क्या जाएगा, कहते हैं ना कि हीरे की मैंने पहले भी बात की थी परख जौहरी कोई होती है, और कदरदान अल्लाह पाक अगर हो जाता है अल्लाह ताला कदर कर लेता है उस हीरे की, कोई कहता है तो कहे, आजजी वालों को क्या कहते हैं, और फिर वो शेख सादी रहमतुल्लाह अलैह किसी महफिल में गए अपने कपड़ों को पकड़ पकड़ के डुबो डुबो के खाने में खिला रहे हैं खाना, उए महफिल निकाई सादी शेख सादी ये क्या कर रहे। उन्होंने कहा आपने मुझे थोड़ी इन कपड़ों को इज्जत दी है। लोग जाहरी वजाकता से एक दूसरे को ये तो प्रैक्टिकली जी छा गया। हाँ ये अलहदा बात है प्रोफेशनलिज्म जो है आप प्रोफेशनली आप एक ड्यूटी आपके ड्यूटी आवर्स हैं और उसमें आप जा रहे हैं आपने मेंटेनेंस रखी है तो इज द रिक्वायरमेंट ऑफ योर जॉब। हाँ डिसेंट बनना अत्रो खुशबू लगाना जुमे के दिन एहतमाम अपने जात को भी लेकिन इतने पुरतायुष जिसे कहते हैं वो बन जाना या उस उन मटेरियलिस्टिक चीजों को जो है प्रिफर करना रादर देन द क्वालिटी। हम क्वालिटी पे जाए क्वांटिटी पे ना जाए। जब क्वालिटी आ जाती है आप बड़े डिसेंट हैं महजब हैं महफिल सजी हुई है बैठे हैं पुरवकार तरीके से आजजी है रब याद है पता है लेकिन उसको बेवकूफ समझ लेना। आप सबको पता ही है आगे क्या अल्फाज इस्तेमाल करूं। तो ये चीजें जो है ना हम सीख लें इंसानियत की कदर करना सीख लें। इंसानियत की कदर जब आ गई रिश्तों के तकद्दस का ख्याल जब आ गया तो फिर वो दुनिया भी बन जाती है आखरत भी बन जाती है। रब्बाना आतिना फिर दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन नार आमीन सुम्मा आमीन या रब्बल आलमीन। जी बिल्कुल सामईन इकराम इस वक्त बहुत ही खूबसूरत ये कलाम मेरे पास है कसीदा है आइए सुनने की सआदत हासिल करते हैं।

जी बिल्कुल, सामईन इकराम, ब्रॉडफोरेशन रेडियो 1413 AM की ये जुमा करीम की खुसूसी नशरात अब बिल्कुल इख्तितामी मराहिल में है, इख्तिताम पजीर होने को है। तो इससे पहले कि हमारी नशरात जो है ये इख्तिताम पजीर हों, कुछ दुआएं हैं, इंशाल्लाह ताला इनका इहतमाम करना है, फिर दुरूद सलाम के ऊपर हम अपनी आज की महफिल जो है वो बर्खास्त करेंगे। इससे पहले हमारी वेबसाइट broadfoundationradio.co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 है जी। इसके अलावा हमारा नंबर है 07800599563। बिल्कुल अल्लाह करीम से डेरों डेर हमारी इस वक्त दुआएं जो हैं महफिल के अब इख्तिताम पर, आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना व हब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब, रब्बना इन्नका जामियुन नास लियौमिल ला रैब फीह, इन्नल्लाहा ला युख़लिफुल मीआद। जी ये सूरह पारा नंबर 3 आले इमरान की वर्सेस हैं 8 से लेकर 9 तक। इसका तर्जमा कुछ इस तरह से है, ए हमारे रब तू हमारे दिलों को टेढ़ा मत कर, बना ला तुझे कुलूबना बाद हदैतना व हब लना मिन लदुनका रहमा, कि ए हमारे रब तू हमारे दिलों को टेढ़ा मत कर इसके बाद कि तूने हमें हिदायत दी और तू हमारे लिए अपनी तरफ से रहमत अता फरमा, यकीनन तू बहुत अता करने वाला है। ए हमारे रब यकीनन तू इंसानों को जमा करने वाला है और जमा करने वाला है ऐसे दिन में जिसमें कोई शक नहीं, यकीनन अल्लाह वादे के खिलाफ नहीं करता, अल्लाह वादे के खिलाफ नहीं करेगा। बिल्कुल बेशक, सुभान अल्लाह सुभान अल्लाह। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم पारा नंबर 8 की अल एराफ सूरत की जो मेरे पास आयत मुबारक है वो 230 है जी। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين آمین ثم آمین ربنا افتح بيننا وبين قومنا بالحق وانت خير الفاتحين। ये आयत मुबारका है पारा नंबर 9 अल एराफ जो है सूरह अल एराफ की 889 आयत मुबारका है। पहली जो हमने पढ़ी रब्बाना ज़लमना अनफुसना, उसका तर्जमा कुछ यूं है कि ए हमारे रब तो हमने अपनी जानों पर जुल्म किया और अगर आप हमारी मगफरत नहीं करोगे और हम पर रहम नहीं करोगे तो हम नुकसान उठाने वालों में से हो जाएंगे। दूसरी आयत मुबारका का तर्जमा है कि ए हमारे रब तू हमारे दरमियान हो, हमारी कौम के दरमियान इंसाफ के साथ फैसला कर दे और तू सबसे अच्छा फैसला करने वाला है। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आली मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। अल्लाहुम्मा बारिक अला मुहम्मद व अला आली मुहम्मद कमा बारकता अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। या करीम अल्लाह, आज की ये खूबसूरत महफिल करीमा तेरे करम से, तेरे फजल से, तेरी रहमत से हमने सजाई, तूने हमें मौका दिया, तुमने हमें ये इस्तात दी, अल्लाह तेरी तौफीक से हमने ये खूबसूरत महफिल करीमा सजाई। अल्लाह करीम हमसे ये सारी काविशें कोशिशें कबूल मंजूर अता फरमा ले, इसमें से कोई गलतियाँ हो गई कोताहियाँ हो गई हमें माफ़ कर दे अपने करम से फजल से।
اللہ کریم ایک دنیا جہاں کہاں کہاں تیرے یا کریم اللہ بندے بندیاں ہاتھ پھیلائے تیری بارگاہ میں یا اللہ کریم، بالخصوص تجھ سے، رحمان ہے تو، رحیم ہے تو، کریم ہے تو، عظیم ہے، مالک حقیقی ہے، بادشاہ حقیقی ہے مولا، نہ تیرے جیسا کوئی کرم کرنے والا، نہ تیرے جیسا کوئی رحم کرنے والا، نہ تیرے جیسا کوئی عدل و انصاف نہیں، ہم تجھ سے تیری رحمت اور رحم مانگتے ہیں مولا، ہم کہاں تیرے عدل و انصاف کے قابل، ہم تو یا کریم اللہ تیرے پیار کے، محبت کے، شفقت کے، تیری رحمت، تیرے رحم اور کرم کے یا اللہ طالب ہیں۔ حاضرین محفل کی، ہم سب کی، ہماری آل اولاد کی جھولیاں اپنی رحمت سے، اپنے فضل سے، خیر و برکات سے بھر دے اللہ، آج کوئی سائل جو ہے میرے سمیت، ہماری آل اولاد سمیت کوئی خالی نہ جائے، ہمارے گھروں کو خوشیوں سے بھر دے یا اللہ، غم کے پریشانیاں بھی دور کر دے۔ اللہم انی اسألک العفو والعافیہ فی الدنیا والآخرہ، اللہم عافنی فی بدنی، اللہم عافنی فی سمعی، اللہم عافنی فی بصری، لا الہ الہ الا انت، ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ، ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار، امین ثم آمین۔ یا رب العالمین، تو ہمارے دلوں کی ہر دعاؤں کو جانتا ہے، تو سب ہمارے یا اللہ حرکات و سکنات کو جاننے والے رب، اے اللہ، یار ہمر راہمین، یار ہمر راہمین، یار ہمر راہمین، یا ذل جلالی ولی کرام، یا ذل جلالی ولی کرام، یا ذل جلالی ولی کرام، یا ربنا، یا ربنا، یا ربنا، یا ربنا، یا ربنا، یا اللہ کریم، یا اللہ کریم، ہم تیری بارگاہ میں بڑی عاجزی سے اور ندامت سے بھی ہاتھ اٹھائے ہوئے، آج ہم سب کی مغفرت کر دے، ہم سب کے گناہ دور کر دے، اللہ کریم ہم سب کے اوپر اپنی رحمت کا، بخشش کا، کرم کا، فضل کا سایہ کر دے، جہاں کہیں حاضرین محفل، جو میرے سمیت ہم سب دعائیں اپنے دلوں میں، اپنی دامنوں میں پھیلائے، جھولیاں دامن پھیلائے، تیری بارگاہ اقدس میں حاضر ہیں، جو جو ہماری دلی دعائیں ہیں، ہم سب کی حاضرین محفل کی اٹھے ہوئے ہاتھوں کی لاج رکھ لے، اور ہم سب کی دعائیں قبول و منظور عطا فرما لے، سب کی خیر ہو، سب کی پریشانیاں دور ہوں، سب کے حالات پر اللہ رحم عفو درگزر کر، ہم سب کو اپنی رحمتوں سے، اپنے فضل سے، اپنے کرم سے مالا مال کر دے۔ ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار، وادخلنا الجنۃ مع الابرار، یا عزیز یا غفار، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ بالخصوص اللہ کریم، خاص طور پہ یہ دعائیں اپنے بچوں کے لیے، آپ سب بھی حاضرین محفل مانگے، ہم سب بھی اپنے بچوں کے لیے، ہے اللہ کریم ان کے نصیب کھول اللہ، جہاں کہیں بھی والدین میرے سمیت اپنے بچوں کے یا اللہ رشتوں کے لیے پریشان، ان کی پریشانیاں دور کر دے، غیب سے یا اللہ اچھے ان کے رشتوں کا اہتمام کر دے اللہ کریم، ان کے نصیب کھول دے اللہ کریم، ہماری نیو جنریشن یا کریم اللہ، والدین جو پریشان ہے اپنے بچوں کی وجہ سے، ان کی پریشانیاں دور کر دے، بچوں کے ساتھ جو معاملات لگے ہیں اپنے کرم سے، افو درگزر سے، وہ ان کے معاملات ان کے خیر بنا دے، ان کے لیے خیر بنا دے، ان کے لیے خیر بنا دے اللہ کریم، سب بچے بچیوں کو یا کریم اللہ ان کے نصیب کھول، اپنے گھروں میں یا اللہ خوشیوں والی، رحمتوں والی زندگیاں دے، اور بالخصوص ہماری نیو جنریشن کو صراط مستقیم پر چلنے والا اور چلنے والیاں بنا دے اللہ کریم، امت مسلمہ کے ہر ایک بچے بچی کو یا اللہ صراط مستقیم پر چلنے کی توفیق عطا فرما، ہم سب کو صراط مستقیم پر چلنے کی توفیق عطا فرما، ہم سب کو نماز پنجگانہ اور قرآن پڑھنے کی توفیق عطا فرما، حق بات کہنے کا سلیقہ کرینہ اور جس کہتے ہیں نا حوصلہ عطا فرما، ایک ہمیں حق بات کہنے کی ہمت جرت عطا فرما، برائی سے روک، اور اللہ کریم تو ہی ہمارے تمام معاملات کا محافظ ہے، اللہم صلی علی محمد وعلی علی محمد کما صلیت علی ابراہیم وعلی علی ابراہیم۔
کا حمید مجید، اللہم بارک علی محمد و علی محمد کما بارکت علی ابراہیم و علی آل ابراہیم انک حمید مجید. یا کریم اللہ، بالخصوص ہمارے جتنے بھی حاضرین محفل کے اور ہمارے والدین جو دنیا سے چلے گئے ہیں، ہمارے بہن بھائی عزیز و قربا، ہمارے بہن بھائی اور ہمارے والدین، اللہ پاک ان کو جنت کے بالا خانے عطا فرما، ان کی بخشش کر دے، ان کی مغفرت کر کے اللہ پاک ان کو جنت کے بہشتوں کے بالا خانے عطا فرما، اور ہم سب کو خیر و عافیت والی رحمت والی زندگیاں عطا فرما. آمین ثم آمین یا رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم، برحمتک یا ارحم الراحمین. محمد وعلى آل محمد، اللهم صل على محمد وعلى آل محمد. جی ہم